0: मध्ये 289 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेको सीमा नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेको सीमा आएको बाढ़ीमा परेर सम्पर्क विहीन भएका मध्ये हालसम्म 289 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निवृत्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्क विहीन भएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ। त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्।
1: यसैबीच रसुवावादी प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो ती केन्द्रहरूमा 3,454 जना अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिंहचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवन, नेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवरढल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ। नेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवरढल, भैरो मावि, रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ। विदुरकिन देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा मावीमा राखिएको छ भने बेलकोट गढीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किसपाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ। उद्धार गरिएका घाइतेका लागि मिदुर 2 सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोट गढी 7 महादेव माध्यमिक विद्यालय र मिदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा उपचारसँगै राखिएको छ। यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगे शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
0: त्यस्तै रसुवामा आएको बाढ़ी, विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 2,502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जल विद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9,835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2,698 सुरक्षाकर्मी उद्धार तथा राहतमा 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा पनि 3,276 जना घाइते भएका छन् भने घाइते मध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरेको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुनबाट मात्रै 289 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3,076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका 4 रहेका श्री एक नम्बर सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ्दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएमसँग कुरा गर्दै उनीहरूले पाँच दिन बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
2: छोरा पनि एउटा अशोक कुमार तामाङ अनि एउटा देवनगर मेरो ड्राइभर अनि सुमेश तामाङ अनि के भन्छ केशव तामाङ
3: पाँचजना
2: हजुर
3: पाँचजना पर्नुभयो कहाँ हुनुहुन्थ्यो उहाँहरू
2: चाहिँ यस्तो भएको तपाईँको टिम लगेर गएको बोर्डर अनि एउटा गाडी चाहिँ पहिल्यै गएको थियो देवनगर भन्ने चाहिँ अनि छोरा चाहिँ भोलिबल त बिहान गएको थियो तपाईँको स्याब्रुतिर स्याब्रु पढेर आठ तिस सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क बिन्यो
3: अन्तिम पटक साढे आठ बजी कुराकानी गर्नुभयो
2: साढे आठ बजीसम्म कुरो भइरहेको थियो हाम्रो त्यसपछि
3: अहिलेसम्म कहीँ कतै यसो
2: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ अनि एउटा जोइ उत्तम भन्ने पनि परेछ
3: भनेर साथी भयो
2: भनेर साथी नै भयो
4: हजुर अनि सालो अनि ससुरा
3: अनि सासू
4: सासू
3: पाँचजना पर्नु हजुर तपाईँ कहाँ
4: म चाहिँ दुबईमा थियो
3: बाहिर
4: हिजो मात्रै आएको म हिजो बिहान नौ बजी आएको
3: उहाँसँग अन्तिम पटक कुराकानी कहिले भयो
4: अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको थिएँ
3: उहाँहरू चाहिँ त्यहाँ घरै त्यहाँ हो कि
4: घर भन्दाखेरि पनि हाम्रो चाहिँ पास सास बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारी गरिदिने अनि
5: मेरो रामकृष्ण
3: विश्वकर्मा
5: बुन्दादेखि नआएको तिनजना त एकजना त फोटो हुँदैछ त्यही भएर आज चार दिन भइसक्यो सम्पर्कै छैन त्यही भएर यहाँ उता चौकीमा गएर रिपोर्ट गरेको त यहाँ त अब यहाँबाट निस्केर मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भाख यतै जानु भनेर हामी यता आएको फेरि आज उहाँ धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर हेर्नु त्यो भएर आज यहाँ सोधेको अब सम्पर्क छैन भन्छन् के गर्ने
3: केको लागि जानुभएको थियो
5: डिपो चलाउने हजुर टिमुरीबाट हजुर
3: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
5: त्योभन्दा अगाडि हुँ टिम्बरेमै हो टिम्बरेमा नौ गति बेलुका खाना खाइरह बिहान भएन दस गति बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
3: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
5: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यस्तै छ अब कतै खोज गरेर गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका
1: जुन त्यो आँखामा रक्सीको आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप मनसूनको न्यून चापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्।
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं छोराछोरीको सपना जगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर
2: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिन पछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फसेको अनुमान छ। चिलिमी अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फसेका 6 जना मध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1मा करिब 4 जना सुरुङभित्र फसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने का हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अपनाउन महाशाखाले भनेको छ।
2: भोटेकोशी हिमबारीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखे जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव

0: यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
1: यसैबीच त्रिशुली 3 आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेल भित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
0: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट, दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अध्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अध्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरी सांगठनिक महाअभियानमा जोड़िन पनि आह्वान गर्नुभयो।
0: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये 1 नर्सले 1 जनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आर यूवीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युए सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। एसीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, युएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्।

0: रन्मा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बांगी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनबीएल को पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेश वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ी पछिको पुननिर्माण र प्रतिकारमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक बिजनेस अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: जति आशाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा क्षणिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
5: अहिले चाहिँ कतिजना आउनुहुन्छ तपाईँहरूको ग्रुपमा?
4: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियरमा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्टी स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
5: नेपाल र्याप अर्थात् ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो? तपाईँले किन सुरु गर्नुभएको छ?
4: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर मेडिकल सप्लाइजहरू सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
5: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियर कि कसरी? त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
4: यसमा यस्तो छ, हामीले हजुरहरूलाई अनेस्टली भन्नुपर्दाखेरि हामी फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाट एउटा कलेक्टिभ इफोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबरेसन गर्छौँ। उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
5: अहिले अब यहाँ भदौ 10 गते बाढ़ी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, उहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
4: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लड भदौ 10 गते भनेपछि हामी 10 गते चाहिँ हामी टिमहरू बस्यौं एज अ काठमाडौँ भ्यालीमा हामी टिमहरू बसिङ गरेर हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटलायौँ र दस गति नै आउने कन्डिसन पनि थिएन. आउन त आयो, अरू साथीहरू आउनुभयो, तर हामी आउने कन्डिसन थिएन. त्यो हुँदै गर्दाखेरि हामी एघारको बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्न थाल्यौँ र हिजो पनि हामी एन्ड्रोइडको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खाना साना खुवाएर यहीँ हाम्रो स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ.
5: यहाँ आइसकेपछि के देख्नुभयो?
4: होइन, अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के अरे छेडेको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ. त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई मोबिलाइज गरेर सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ.
5: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
4: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई.
0: साझा खबरको अन्तिममा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: दोस्रो बारीको पुननिर्माणमा 20 लाख अमेरिकी डलर दिने सिंहको घोषणा. अन्तर्राष्ट्रिय उद्धार पनि परिचालन. बाढ़ीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 लाखको सुन बरामद.
0: त्रिशुली 3A 24 घण्टा नै उद्धार. रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र. बाढ़ीपछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता.
6: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप. मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना.
0: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु. 8 अधिकारी निलम्बित. अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी.
6: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य. खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ. रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ. यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ 2 जना व्यक्तिहरू छन्. 1 जना व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को 1 जना व्यक्ति पनि छन्. ती दुई बीचको संवाद चलिराखेको छ. माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सब पनि जुम गरी खिचै भाई. अर्को बाढ़ी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त.
6: हस्त प्राविधिक साथी सुनिल राज भारत रवि थितललाई धन्यवाद. अहिलेलाई लील प्रकाशन सुशीला श्रेष्ठ अनि सन्तोष गन्धर्व पनि विदा भए. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: सुन्न गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छ नि
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदैछ नि
0: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ सी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
4: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
0: सुन जस्तो चिज जात पाए तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
0: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
5: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
6: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुच्छार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
7: रंग बहार रंग बहार
8: वर्जो संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: वर्जो पिनस्टेक हर रंग आउन होसा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
7: वर्जो पिनस्टेक

0: यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: राष्ट्र बैंकबाट किसान प्राप्त गर्वको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार पंपर मा यामाहा रेजियार
4: वर्ज पेंसे घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंस।
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरूमध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
7: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
7: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
7: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
6: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

دل کو چھم کے ہو رہا تارا اوئے اوئے اوئے اسی ہنسا تم رویا جمعہ

0: भन्छ अब काठमाडौँ साठमाडौँ गइँदैन निधारले एउटा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भन्छ
1: हेरिरहेको छु त मामा
0: त्यो देखेउ त भन्छ
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
0: मामा भन्छ त्यसैले निधारले टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ साठमाडौँ गइँदैन धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97-5107-778
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: रंगबहार रंगबहार
6: बजर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बजर पेंस के घर रंगाउन होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि
5: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बजर पेंस

0: Stream Energy Drink.
1: Secretary Saman!
2: Adhikari Sagar!
1: Bojo Prince!
2: Adhikari Sagar!
1: Dhara Kitin!
2: Adhikari Sagar!
1: Kyle Marvel!
2: Adhikari Sagar!
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
3: के हो न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: अस्ति सम्बन्धको पसल सुन सामानी देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छौ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइरहन्छु
7: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टीम धादिङ पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन बीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: रंगबहार रंगबहार
4: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जोचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार

0: हार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल हुन्छ नै छ नि।
1: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धारिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धारिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398 9813713100।
5: गाउँ बस्ता छ दिन रात हरेक सुन्दि सु इन्टरनेट नेपाल
6: सुन्दि सु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.sundisu.net.np वा सम्पर्क नम्बर 01428888

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल कल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 9841414984।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियार
2: वर्ष पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेन्स।
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाट जोर्नी सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: Extreme Energy Drink.
1: Senator Saman.
2: Adhikari Sabres.
1: Bojo Prince.
2: Adhikari Sabres.
1: Dhara Kittin.
2: Adhikari Sabres.
1: Kyle Marvel.
2: Adhikari Sabres.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो उतैतिर लाग्यो
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमु पुथार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 9840-39-46-56
6: रंग बहार रंग बहार
7: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ष पेंस से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
6: वर्ष पेंस
8: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
8: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 9741031429
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदैन होइन, कहिले खेलिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पछि जानै पर्छ है।
5: सुन जस्तो थियो, जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनसारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाम स्ट्रिम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छँदै छ नि,
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छँदै छ नि,
8: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने, तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813803007।
10: रंग बहार, रंग बहार,
11: वर्ष संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
10: वर्ष पेंस के घर रंगाउनु होस् त लकी ड्र मार्फत। यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
10: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंस

0: यस्तै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वथा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सामान जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बोझ फेन्स

0: एनिमलाइज लाइफ इंश्योरेंस खुले राजियों।
1: ढोकराहरु बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिनाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: रंग बहार रंग बहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेन्स रंग बहार रंग बहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेन्स
0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको स्वास्थ्य श्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निकट तीन धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
5: सफलताको मात्र एउटा

0: Dream Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर प्रेसर थाइरोइड दम र मुटुको समस्या भएको लामो समयदेखिको ग्यास्ट्रिक समस्या ज्यान हाड मासु दुख्ने समस्या बाथरोगको समस्या हात गोडा झमझमाउने गोडामा पानी जम्ने समस्या उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने खानेकुरा अमन हुने अपच हुने पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या पिसाब पोल्ने पथरीको समस्या ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
0: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
1: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू लामो समयदेखिको दाद दुबी छालाको गाँठा गुठी छाला चिलाउने कपाल झर्ने चाया पोतो डन्डी फोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू यौनी चिलाउने सेतो पानी बग्ने महिनावरी गडबडी हुने स्तनमा गिर्खाहरू आउने भिरिङ्गी गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चोक धादिङ पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन सम्पर्क नम्बर 0105213367 मोबाइल नम्बर 9841063239 र 9843404537
2: रंग बहार रंग बहार
3: बजर संगे उपहार उपहार बम्पर मां यामाहा रेजियार
2: बजर पेंस्टेक हर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: बजर पेंस्टेक।

0: सुविधा इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 88 88 सुविधा इंटरनेट
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खर दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98 15 92 37 34।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका तीन, भारिङ्गेसी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9913831700।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंस के घर रंगाउनु होस् त डक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंस।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल महिला तथा पुरूषमा

0: किमी यौन समस्या यौन असन्तुष्टि शीघ्र स्खलन धातु तथा श्वेत प्रबल स्त्री रोगहरू बाँझोपना तथा निसन्तान आदिको उपचार
1: जन्डिस निमोनिया हेपाटाइटिस बी तथा सी पत्थरे किडनीको रोग कलेजोको रोग आदिको उपचार
0: दम खोकी मेडिकल फेल छातीको दाग माइग्रेन टाउको दुख्ने पिनास ग्यास्ट्रिक अल्सर नाक कान घाँटी आँखाको रोगहरूको उपचार
1: छालाका रोगहरू सेतो दुबी चाया पोतो डन्डीफोर दाग एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायस फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र नीलकण्ठ नगरपालिका तीन शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि
1: फोन नम्बर 01052248 मोबाइल नम्बर 98141494484
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल काली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खानु शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
3: सेनेटरी सामान
4: अधिकारी सदस,
3: बोझो प्रिन्स
4: अधिकारी सदस,
3: भाडा फिटिङ
4: अधिकारी सदस,
3: टाइल मार्बल
4: अधिकारी सदस।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो ल्याउन त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
2: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथ्यो नि कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053367 मोबाइल नम्बर 9841426283
9: रंग बहार रंग बहार
10: बजो संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
9: बजो पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
9: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बजो पेंट
11: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो थिए जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
11: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम स्ट्रिङ अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङबेसी पुछार बजार
11: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 98602260
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल।

0: नयाँ मोबाइल पनि साटिन्छ।
1: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङमा रहेको सलाम स्ट्रिम अकलापुज सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकलादेवी सुनसारी पसलतिर। अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङदेशी पुछार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: रंग बहार रंग बहार
6: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ष पेन से घर रंगाउनु होस् त। लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अन्तर्राष्ट्रिय ब्याङ्कबाट इजाजत प्राप्त 9 वर्षको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैठाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैठाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैठाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्नमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैठाने बाली नै लगाउँछु।
1: रैठाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार पंपर यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
7: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
7: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
7: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
6: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफ एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: every energy drink.
1: Secretary Salmon!
2: Adhikari Sagar!
1: Bojo Prince!
2: Adhikari Sagar!
1: Dara Kittin!
2: Adhikari Sagar!
1: Kyle Marvel!
2: Adhikari Sagar!
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो न न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइप को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमु पुथार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01051438 मोबाइल नम्बर 98409946656
6: अनि मैले भन्यो अस्ति सम्बन्धको पसल सुन सहन देखिन्थ्यो हिजो आज त राम्री चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
7: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक पाली, नीलकण्ठ टिम, धादिङ बस्ती, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: शुभ अवसर, शुभ अवसर। नर्विक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड

0: लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स, फिसुला, नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त विचारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिक फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0-5-21-248, मोबाइल नंबर 98-41-14-94-84।
2: रंग बहार, रंग बहार,
3: बर्जर संगे उपहार उपहार, बंपर मा यामाहा रेजियार,
2: बर्जर पेंस दे घर रंगा उन्होस लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस।
3: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ।
2: बर्जर पेंस।
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: Dream Energy Drink.
1: 테리토리 사람
2: 어디 가리 서브
1: 보조 프렌즈
2: 어디 가리 서브
1: 바라 피팅
2: 어디 가리 서브
1: 다일 마블
2: 어디 가리 서브
3: 이해 나이 키코 나라바지 호다이
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौन त हामीलाई नै भनिदिनु
4: न सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादेन किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217438 मोबाइल नम्बर 9840394656
6: रंग बहार रंग बहार
7: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेन्स
8: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
9: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
10: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
8: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
10: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
11: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
12: सम्पर्क मोबाइल 9741031429
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शुभम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: 라디오 애니멀 라이프 라이프 인슈어런스 쿨의 라디오.
1: खराब बसी रखने बाको सोते क्यों बोले हो?
2: जिन माइट बात ले को बंसी बेर पची बुलखाऊंगा घी बेचूंगा बुनेरो कत्ते सुजी को थी मारी बापू आज दे दी माचो हो रहा बाखाली पन उसे देखी घास पानी के खाको चाहिए दही वाली पन दी ना बापू मलाई पर
1: दही वाला शराब दे बसेरे मात्र होना नहीं भावजू बेले में पशु बीमा करने पड़ते हो यदि तपाईले पशु बीमा गर्नु भएको भए अहिले त्यो भैंसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैंसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बीमामा लाग्ने बीमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईले 20% मात्र तिरेपुग्छ त्यसैले भाउजू भैंसी त मर्यो जिन हुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन् सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री चरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: हरेक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बंपर मांग यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंट। रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बंपर मांग यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंट।
1: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
0: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
0: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।

0: an energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: सूचना सूचना सूचना
1: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर प्रेसर थाइरोइड दम र मुटुको समस्या भएको लामो समयदेखिको ग्यास्ट्रिक समस्या ज्यान हाड मासु दुख्ने समस्या बाथरोगको समस्या हात गोडा झुन्झुनाउने गोडामा पानी जम्ने समस्या उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने खानेकुरा अमन हुने अपच हुने पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या पिसाब पोल्ने पथरीको समस्या ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
0: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अङ्गको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
1: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू लामो समयदेखिको दाद दुबी छालाको गाँठा गुठी छाला छिलाउने कपाल झर्ने चाया पोतो डन्डी फोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू योनी छिलाउने सेतो पानी बग्ने महिनावरी गडबडी हुने स्तनमा गिर्खाहरू आउने भिरिङ्गी गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चोक धादिङ पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन सम्पर्क नम्बर 0105213367 मोबाइल नम्बर 9841063239 र 9843040
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर यामाहा रेजियर
2: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट।

0: सुनि सु इन्टरनेट तपाईको गाउँ शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.sunisu.net.np वा सम्पर्क नम्बर 01-42-888 सुनि सु इन्टरनेट
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: रंग बहार रंग बहार
3: वज्र संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वज्र पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वज्र पेंट।
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हार जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01052248, मोबाइल नम्बर 9141414984।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट एएमआर बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
3: सेनेटरी सामान
4: अधिकारी सदस,
3: बोझो पेन्ट
4: अधिकारी सदस,
3: धारा फिटिङ
4: अधिकारी सदस,
3: टाइल मार्बल
4: अधिकारी सदस।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
5: के हो ल त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किबो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मैले पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किन

0: कि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुसार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा।
2: सम्पर्क मोबाइल 97140131429।
3: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे नि है, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको, श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 01053663, मोबाइल नम्बर 98146।
6: रंग बहार रंग बहार,
7: वर्ष संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियर,
6: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ष पेंट।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
8: तपाईँ पनि के चिन्ता लिइरहनु भएको, धादिङ बेसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउन त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: गर्लफ्रेन्डलाई राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छ नि,
0: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
4: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो

0: लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस्टे घर रंगा उन्हों।

0: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेछु त मामा।
0: के देखेउ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ।

0: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: रंग बहार रंग बहार
4: बजर संगे उपहार उपहार बंपर यामाहा रेजियार
3: बजर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बजर पेन्स।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु सिक्सन अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग।

0: व्यक्तिको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: किटिन
1: अधिकारी सबलाई
0: टाइल मार्बल
1: अधिकारी
2: सबलाई ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप

0: मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
0: बर्जर फेन्स
3: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरैघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँछन् भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0102-5363, मोबाइल नम्बर 9841-2623-83।

रेडियो दार्जिलिङ 107.9 गर्जका साथ इन्टरनेट अनलाइनको www.redhading.org मार्फत संसारभर केही साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रवेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। धरानदेखि जोड्ने वैकल्पिक सड़क स्तर उन्नति गरिने, सदरमुकाम तथा जिल्लाका विभिन्न क्षेत्र बीचको यातायात सम्पर्कलाई वैकल्पिक मार्गबाट निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा, लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखी र धादिङ भैरवीद्वारा बाढ़ी पीड़ित 100 परिवारलाई राहत, एक्सन नेपालद्वारा गल्छीका बाढ़ी प्रभावितलाई खाद्यान्न सहयोग र सरकारद्वारा राहत संकलन व्यवस्थापन तथा वितरणलाई तीव्रता, एमाले बाढ़ी पीड़ितका लागि 1,20,00,000 दिने। बाढ़ी तथा पैह्रोका कारण जिल्लाका विभिन्न सड़क तथा पुलमा क्षति पुगेपछि धादिङमा यातायात संचालनलाई सहज बनाउन वैकल्पिक सड़क मार्ग निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङमा जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्लाका विभिन्न सड़कको स्तर उन्नति तथा आकस्मिक मरमतका साथै वैकल्पिक रूट संचालन गर्ने निर्णय गरेको हो। बैठकले परिवारटार, पिपलटार, आदमटार, बेलिङटार, मास्टार सड़कको स्तर उन्नति तथा आकस्मिक मरमतको जिम्मा संघीय सरकार अन्तर्गतको सड़क डिभिजन कार्यालय नुवाकोटले गर्ने निर्णय गरेको छ। त्यस्तै धादिङदेखि सुनौलो बजार, भोरले, कोशी खोला, फुस्रेटार, कल्लेरीटार सड़कको स्तर उन्नति तथा आकस्मिक मरमतको काम प्रदेश सरकार अन्तर्गत पूर्वधार विकास कार्यालय धादिङ मार्फत अघि बढ़ाउने निर्णय भएको छ। यसै गरी धादिङदेखि भूलबुले, पातले, फ्याक्से, स्यालडाँडा, डाँडागाउँ, कोशी खोला, फुस्रेटार सड़कको स्तर उन्नति तथा आकस्मिक मरमतको काम सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय मार्फत मिलाउने निर्णय गरिएको छ। बैठकले बाढ़ीका कारण भोटे कोशी नदीमा आएको आकस्मिक बाढ़ीले सदरमुकाम जोड़ने सड़कको पुल बगाएको तथा अन्य पुलहरूमा समेत क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै यातायात व्यवस्थापन तत्कालका लागि वैकल्पिक सड़क मार्फत गर्नुपर्ने आवश्यकता औल्याएको हो। यी सड़कहरूलाई यातायात संचालनका लागि अस्थायी रूटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ। साथै धादिङदेखि टारीबेसी, सल्यानटार, आरूघाट, गोर्खा बजार, आबु खैरेनी हुँदै चितवन र पोखरा जाने सड़कलाई समेत अस्थायी रूटका रूपमा कायम गर्ने निर्णय भएको छ। बाढ़ी तथा पहिरोबाट सड़क र पुलमा भएको क्षतिका कारण जिल्लाका विभिन्न क्षेत्रमा यातायात प्रभावित भइरहेका बेला बैठकको निर्णयले सदरमुकाम तथा जिल्लाका विभिन्न क्षेत्र बीचको यातायात सम्पर्कलाई वैकल्पिक मार्गबाट निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको नीलकण्ठ नगरपालिका का उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो। लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखी र लायन्स क्लब अफ धादिङ भैरवीले भोटेको सी त्रिशुली बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका साथ अकरेका 100 घर परिवारलाई राहत सामग्री वितरण गरेका छन्। लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको आयोजना तथा शीतल सहारी संस्थाको सह आयोजनामा बाढ़ी प्रभावित परिवारलाई खाद्यान्न तथा हाइजिन किट सहितको राहत सामग्री वितरण गरिएको हो। सम्बन्धित ओडाका वडा अध्यक्ष तथा स्थानीय प्रहरी चौकीका इन्चार्जको रोहवरमा प्रभावित 100 घर परिवारलाई राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। बाढ़ीबाट पीड़ित नागरिकको दुःखद अवस्थामा थोरै भए पनि मानवीय सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीका अध्यक्ष राजराम रिजालले बताउनुभयो। प्रत्येक परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री सहितको एक एक राहत प्याकेज वितरण गरिएको थियो। प्याकेजमा 15 किलो चामल, 1 किलो नुन, 1 प्याकेट तेल, 1 प्याकेट सोयाबीन, 1 किलो दाल, 1 किलो चाउचाउ र 1 थान म्याट्रेक्स र 1 केस पानी लगायतका सामग्री समावेश गरिएको थियो। यसरी तयार पारिएका 100 थान राहत प्याकेज 100 घर परिवारलाई वितरण गरिएको आयोजकले जनाएको छ।

0: भटेकोशी तथा त्रिशूली नदीमा आएको बाढ़ीबाट प्रभावित धादिङका परिवारलाई आपतकालीन राहत सामग्री वितरण गरिएको छ। गल्छी गाउँपालिकामा बाढ़ीबाट अति प्रभावित 100 घरधुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। नेपाल फ्लड रेस्पोन्स प्रोग्राम अन्तर्गत गल्छी गाउँपालिकासँगको समन्वय तथा डीसीए नेपाल र एक्सन नेपालको सहकार्यमा राहत वितरण गरिएको हो। राहत स्वरूप प्रत्येक प्रभावित परिवारलाई एक बोरा चामल, दुई लिटर तोरीको तेल, एक पोका नुन, एक प्याकेट मसला, एक प्याकेट बेसार, एक प्याकेट खुर्सानी, पाँच प्याकेट सोयाबीन र 5 किलोग्राम दाल उपलब्ध गराइएको छ। त्यस्तै गरी बाढ़ीबाट प्रभावित घर परिवार तथा समुदायको अस्थायी व्यवस्थापन र पुनर्स्थापनाका लागि बेनीघाट रोरङ गाउँपालिकालाई पनि आपतकालीन आश्रय सामग्री हस्तान्तरण गरिएको छ। गाउँपालिकालाई 10 थान फ्यामिली टेन्ट र 150 थान तिरपाल उपलब्ध गराइएको हो। स्थानीय तहसँगको प्रत्यक्ष समन्वयमा प्रदान गरिएको राहत सहयोगले विपदको कठिन घड़ीमा प्रभावित परिवारलाई तत्कालको गुजारा चलाउन तथा अस्थायी बसोबासको व्यवस्थापन गर्न महत्वपूर्ण सहयोग पुगेको एक्सन नेपालका अध्यक्ष कमलराज ढुंगानाले बताउनुभयो। उहाँको अनुसार विपदबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न स्थानीय तहसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौँबाट संघीय सरकारले प्रदेश तथा पालिकासंघको समन्वयमा राहत संकलन व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ। प्राधिकरणका अनुसार सेतु ऱ्यापिड प्रणाली मार्फत कुन ठाउँमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी सम्बन्धित ठाउँमा पुर्याउने भन्नेबारे जानकारी संकलन तथा समन्वय भइरहेको छ। यसबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी त्यही अनुसार राहत सामग्री व्यवस्थापन गर्न सहज भएको छ। यही भदौ 10 गते गएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङको त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन काठमाडौँमा 5 ठाउँमा संकलन केन्द्र तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, स्वास्थ्य सेवा विभाग टेकु, शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, मानवीय सहायता गोदाम घर त्रिभुवन विमानस्थल र नेपाल प्रहरी विपद प्रति कार्य तथा तालिम केन्द्र सामाखुशीमा राहत सामग्री संकलन भइरहेको छ। काठमाडौँ उपत्यकामा संकलन भएका राहत सामग्री नुवाकोटको विदुरमा रहेको जिल्ला समन्वय समिति हल, विदुर नगरपालिका कार्यालय, श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली तथा जिल्ला प्रशासन कार्यालय रसुवा मार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ। यी केन्द्रमा संकलन तथा भण्डारण भएका सामग्री सम्बन्धित जिल्लाका अस्थायी शिविर तथा प्रभावित बस्तीमा पुर्याएर वितरण भइरहेको छ। रसुवा र नुवाकोटमा राहत वितरणका लागि विभिन्न अस्थायी शिविर तथा होल्डिङ सेन्टर तोकिएका छन्। रसुवातर्फ धुन्चेको सिटी हल, मेलुङ जलविद्युत क्षेत्र, स्याप्रो बेसीको स्याप्रो विद्यालय, राम्चेको राम्चे विद्यालय, डाँडागाउँ खैदी गाउँ, रोंगा, नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटार, हिमालयन क्याम्पस, कालिका स्थान र खामजिङमा राहत वितरण तथा प्रभावितको व्यवस्थापन भइरहेको छ। त्यस्तै नुवाकोटमा त्रिभुवन माध्यमिक विद्यालय, कार्की मनकामना आधारभूत विद्यालय कार्की गाउँ, टुप्चेटार स्वास्थ्य चौकी तथा पुस्तकालय, सुलक्षण माध्यमिक विद्यालय, सुन्दरी केवरिनी माध्यमिक विद्यालय, इन्द्रायणी आधारभूत विद्यालय विदुर 1, त्रिशूली आधारभूत विद्यालय विदुरको कवरहल, स्वास्थ्य चौकी विदुर 2 तथा नुवाकोट दरबार कोलोनी कवरहल तथा भैरू माध्यमिक विद्यालय क्रियापुत्री भवन तामाङ प्लाजा बच्चा चन्द्र ज्योति माध्यमिक विद्यालय आयुर्वेद वैकल्पिक चिकित्सालय रण भुवनेश्वर माध्यमिक विद्यालय तथा वडा कार्यालय र बेलकोट गढ़ी नगरपालिकाको महादेव माध्यमिक विद्यालयलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिएको छ। प्रभावित क्षेत्रमा पुर्याइएका राहत सामग्रीमा चामल चाउचाउ बिस्कुट दाल नुन खाने तेल चीनी पिठो मिनरल वाटर जीवन जल औषधि तथा स्वास्थ्य सामग्री रहेका छन्। त्यस्तै गरी कम्बल म्याट्रेक्स टेन्ट तिरपाल प्लास्टिक सिट कपड़ा बालबालिकाको कपड़ा जुत्ता चप्पल साबुन ब्रश टुथपेस्ट बाल्टिन पानी बोक्ने ड्रम सौर्य तथा आपतकालीन बत्ती समेत उपलब्ध गराइएको छ। त्यस्तै प्रभावित क्षेत्रका आवश्यकता अनुसार डिजेल पेट्रोल काठ दाउरा कोदालो कुटो बंशहरू डोरी पंजा मास्क सेनेटरी प्याड बालबालिकाको हेरचाहका सामग्री पशु आहार लगायतका सामग्री समेत पठाइएको छ। काठमाडौँ उपत्यकाका विभिन्न संघ संस्था कम्पनी क्लब नागरिक समूह तथा व्यक्तिले संकलन गर्ने राहत सामग्री एकद्वार प्रणाली मार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। संकलित सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौँमा रहेका सुरक्षा निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा तथा निर्देशनमा प्रभावितसम्म पुर्याइने व्यवस्था गरिएको छ। संघीय सरकारले प्रदेश र पालिकासँग समन्वय गरी प्रभावितको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत सामग्रीको दोहोरोपण रोक्ने आवश्यकताका आधारमा सामग्री परिचालन गर्ने र दुर्गम तथा प्रभावित क्षेत्रमा प्राथमिकताका साथ राहत पुर्याउने काम अघि बढ़ाएको जनाएको छ। भोटेकोशी तथा तिर्सुली नदीमा आएको बाढ़ी बाथ नेकपा एमाले रसुवा बाढ़ीका पीड़ित उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,00,000 रूपियाँ जम्मा गर्ने भएको छ। ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यो सहयोगको घोषणा गर्नुभएको हो। त्यस अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट 10,10,00,000 गरी 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गरिने बताउनुभयो।

विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेको सी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको हो। कृषि मन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य आवश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आउनु भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङदेखि जोड्ने वैकल्पिक सड़क स्तर उन्नति गरिने सदरमुकाम तथा जिल्लाका विभिन्न क्षेत्र बीचको यातायात सम्पर्कलाई वैकल्पिक मार्गबाट निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा। लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखी र धादिङ भैरवीद्वारा बाढ़ी पीड़ित परिवारलाई राहत। एक्सन नेपालद्वारा गल्छीका बाढ़ी प्रभावित 100 घरधुरीलाई खाद्यान्न सहयोग। र सरकारद्वारा राहत संकलन व्यवस्थापन तथा वितरणलाई तीव्रता। एमाले बाढ़ी पीड़ितका लागि 1,20,00,000 दिने। यसका साथै अहिलेलाई खबर यति नै। बेलुका 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख विदा हुन्छु। नमस्कार।

0: सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ तीन, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: रेडियो धादिङ समय संकेत
7: अहिले साँझको 7 बज्यो।
8: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम गडबड हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छनै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंस
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेखि होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84।
2: रंग बहार, रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेंट।
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।

0: extreme energy drink.
1: Secretary Saman!
2: Adhikari Surplus!
1: Bojo Friends!
2: Adhikari Surplus!
1: Dhara Fitting!
2: Adhikari Surplus!
1: Style Normal!
2: Adhikari Surplus!
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्याम्प पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीनु पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840394656
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेंट
8: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
9: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
10: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
8: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
10: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
9: किन नि बाबा
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
9: हस् बाबा
11: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
12: सम्पर्क मोबाइल 9741031429
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: अब तो यही सुनसारी पसंद जाने पर्छ है।
1: सुन जस्तो चीज जात पाए ते बनाने कुरा पनि भएन खैर भरपर्दो सुन चाँदी पसल भेटिएको
0: तपाईं पनि के चिन्ता लिइरहनु भएको भाबिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
1: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईं
3: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुच्छार बजार
0: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660
1: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
4: त्रिमूर्ति छ नि छैन
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
4: त्रिमूर्ति छ नि छैन
1: आफूलाई समस्या परिरहेको छ तू मजा गरेर बस्छ भने भन्नु छिटो
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
0: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
5: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
6: रंगबहार
7: संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
6: वर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: वर्जर पेन्स

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Animal Lines Life Insurance. खुले राजियों
1: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिर्नुहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।